0: السلام علیکم سامعین، این ایچ کے ورلڈ جاپان سے پروگرام پیش خدمت ہے، آئیے جاپانی بولیں۔ میں ہوں آپ کا میزبان محمد انور،
1: اور سامعین میں ہوں ہراش باغ۔ اس پروگرام کے ذریعے آپ جاپانی زبان کے دلچسپ اور کارآمد جملے سیکھ رہے ہیں۔
0: آج کا 31واں سبق دوسروں کو مل کر کچھ کرنے کی دعوت دینے سے متعلق ہے۔ پروگرام کے آخری حصے میں ہم نینجا کے بارے میں بتائیں گے۔
1: جاپانی ثقافت کا شوقین امریکی شہری مائک کائتو کے ساتھ نینجا میوزیم جانے کی منصوبہ بندی کر رہا ہے۔ وہ سفر کی تفصیلات کے بارے میں مشورہ کرنے کے لیے ہارو سن ہاؤس آیا ہے۔
0: تو آئیے سبق نمبر 31 کا مکالمہ سنتے ہیں۔
2: کوندو نو دویوبی کائتو تو نینجا ہکوبوتسکان نی ایکیماسو۔
3: مائک سان وا ہونتو نی نینجا گا سکی دیسو نے۔
2: ہائی، مننا دے ایشو نی ایکیماسن کا؟
3: 土曜日はちょっと私も授業があります。
4: 残念。じゃあ二人で行こう。
0: अब हम इस मकालमे की वजाहत करते हैं।
1: माइक टॉम और मिया से कहता है,
2: 今度の土曜日カイトと忍者博物館に行きます。
0: इस हफ्ते को काइटो के साथ निंजा म्यूजियम जाऊंगा।
1: मिया कहती है,
3: माइक さんは本当に忍者が好きですね。
0: माइक さん आपको वाकई निंजा पसंद है।
1: مائک ان کو ساتھ چلنے کی دعوت دیتا ہے۔
2: ہائے، مننا دے ایشو نی ایکیماسن کا؟
0: جی ہاں، سب ایک ساتھ نہ چلیں؟
1: میاں افسوس کرتے ہوئے کہتی ہے،
3: دویوبی وا چوٹو،
0: او ہفتے کو ذرا۔
1: تام بھی کہتی ہے،
3: واتاشی مو جوگیو گا اریماس،
0: میری بھی کلاس ہے۔
1: کائتو کہتا ہے،
4: جاننے،
0: افسوس۔
4: جا فتاری دے ایکو،
0: پھر ہم دونوں ہی چلیں گے۔
1: تام اور میاں کا نینجا میوزیم کے لیے وقت نہ نکال سکنا افسوسناک ہے۔
0: مائک اور کائتو جس نینجا میوزیم جانے کی منصوبہ بندی کر رہے ہیں وہ میے پریفیکچر میں ہے۔ ایگا اوینو نامی وہ علاقہ نینجا کے آغاز کے علاقے کے طور پر جانا جاتا ہے۔ اس میوزیم میں نینجا ہاؤس کے ٹور سے لے کر نینجا شو تک بہت کچھ ہے۔ تو آئیے آج کا مکالمہ ایک بار پھر سنتے ہیں۔
2: カイトと忍者博物館に行きます。
3: マイクさんは本当に忍者が好きですね。
2: はい、みんなで一緒に行きませんか？
3: 土曜日はちょっと私も授業があります。
4: 残念。じゃあ二人で行こう。
1: आज के सबक का कलीदी जुमला है, سب ایک ساتھ نہ چلیں۔
2: ایشو نی ایکیماسن کا؟
1: اگر آپ اسے یاد کر لیں تو اسے استعمال کرتے ہوئے دوسروں کو مل کر کچھ کرنے کی دعوت دے سکتے ہیں۔
0: ایشو نی کے معنی ہے ایک ساتھ یا مل کر۔ ایکیماسن فعل ایکو یعنی جانا کا نفی کا شائستہ صیغہ ہے۔ اس کے ساتھ سوالیہ لفظ کا لگانے سے یہ کسی کو مل کر کوئی کام کرنے کے لیے مدعو کرنے کا انداز بن جاتا ہے۔ آج کا نقطہ یہ انداز ہے، ایشو نی ایکیماسن کا، یہ فعل کی ماس شکل میں ماس کو ماسن میں بدل کر اس کے بعد کا لگانے اور اسے اٹھان کے ساتھ ادا کرنے سے بنتا ہے۔
1: تو سامعین سنیے اور دہرائیے۔
5: ایکیماسن کا، ایشو نی ایکیماسن کا۔
0: اب ایک ساتھ کھانے کی دعوت دینے والا ایک مکالمہ سنیے۔ اور اب اس مکالمے کی تشریح۔
6: کومبن ایشو نی گوہان او تابے نی ایکیماسن کا،
1: آج رات ایک ساتھ کھانا کھانے نہ چلیں۔
0: کومبن یعنی آج رات، ایشو نی یعنی ایک ساتھ، گوہان کا مطلب ہے کھانا، اور گوہان او تابے نی ایکو یعنی کھانا کھانے کے لیے جانا۔ اس میں فعل ایکو یعنی جانا کو ایکیماسن کا میں تبدیل کر کے مدعو کیا جا رہا ہے۔
1: ٹھیک ہے، چلیں۔
0: ای دس نے کسی کی بات سے اتفاق کرنے کے لیے استعمال ہوتا ہے۔ ایکیماشو فعل ایکو کی ماشو شکل ہے۔ اس مکالمے میں یہ ساتھ جانے کی دعوت قبول کرنے کے لیے استعمال ہوئی ہے۔
1: سبق نمبر 22 میں کوئی کام ساتھ کرنے کی دعوت دینے کے لیے فعل کی ماشو شکل استعمال کرنے کا بتایا گیا تھا۔ मसलन शाशिंग और थोड़ी मशो यानी एक साथ तस्वीर बनाए। तो बताइए कि मसेंका और मशो में क्या फर्क है?
0: मशो में मुखातिब से अपनी दावत कबूल करने का हल्का सा इसरार शामिल होता है, जबकि मसेंका मुखातिब की दस्तियाबी या रजामंदी मालूम करने का एक शाइस्ता अंदाज है।
1: तो सामिन सुनिए और दोहराइए। जी सामिन, उम्मीद है आपने जुमलों को उम्दगी से दोहरा लिया होगा।
0: अब एक और सूरत हाल में दावत देने की मशक करें। फर्ज करें आप कहना चाहते हैं सब मिलकर बारबेक्यू ना करें। सब मिलकर की जापानी है मीन ना दे, और बारबेक्यू करने को कहते हैं
7: बारबेक्यू ओ सुरु। बारबेक्यू ओ सुरु
0: फेल सुरु की मास शक्ल होगी
7: शिमास शिमास।
0: तो सामीन कोशिश करें
4: मीन्ना दे बारबेक्यू ओ शिमासेन का। मीन्ना दे बारबेक्यू ओ शिमासेन का।
1: जी सामीन, उम्मीद है आपने दुरुस्त जुमला बना लिया होगा।
0: अब इजाफी मालूमात का कॉर्नर। आज के जुमला मिया ने माइक की दावत शायस्तगी से रद्द करने के लिए इस्तेमाल किया है, इसे इसी तरह याद कर लीजिए। चोत्तो के लफ्जी मायनी है जरा या कुछ, लेकिन अगर आप इसके आखिरी हिस्से को सुर नीचा करते हुए खींच कर यूं कहें चोत्तो, तो इसका मतलब होता है कि आप कुछ कहना चाहते हैं लेकिन हिचकिचा रहे हैं। ये तरीका आमतौर पर किसी की दावत को शायस्तगी के साथ रद्द करने के लिए इस्तेमाल किया जाता है, यानी दोयो भी वह चोत्तो का मतलब है कि हफ्ता मेरे लिए जरा मुश्किल है।
1: अब इसे मुख्तलिफ अफराद की आवाज में सुनिए।
8: दोयो भी वह चोत्तो।
9: दोयो भी वह चोत्तो।
2: दोयो भी वह चोत्तो।
1: जी सामीन, अब आपकी बारी है, तो सुनिए और दोहराइए।
7: दोयो भी वह चोत्तो।
0: अब आज का मकालमा एक बार फिर सुनते हैं। उस हिस्से पर खसूसी ध्यान दें जिसमें माइक दूसरों को साथ चलने की दावत दे रहा है।
2: 今度の土曜日、カイトと忍者博物館に行きます。
6: マイクさんは本当に忍者が好きですね。
2: はい。みんなで一緒に行きませんか？
6: ああ、土曜日はちょっと。私も授業があります。
4: 残念。じゃあ二人で行こう。
2: マイクと一緒にポップカルチャー。
1: अब माइक के साथ पॉप कल्चर का कॉर्नर। आज का मौजू है निंजा।
0: निंजा मौजूदा दौर के जासूसों या खसूसी दस्तों की मानिंद थे। निंजा की तारीख इसरार की धुंध में लिपटी हुई है। ताहम ये 15वीं से 16वीं सदी के दरमियान जापान में जंगजू सरदारों के दरमियान लड़ाइयों के दौर में सरगर्म थे। मिए प्रीफेक्चर के इगारियो निंजा और शिगा प्रीफेक्चर के कोगारियो निंजा ज्यादा मशहूर हैं।
1: निंजा अपने मखसूस हुलिये के लिए मशहूर हैं,
0: लेकिन वो छुपकर दुश्मन के इलाके में दाखिल होने के लिए अक्सर सौदागरों, भिक्षुओं या घूम फिर कर तमाशा दिखाने वालों का भेस बदलते थे।
1: उनके पास जादू या हाथ की सफाई जैसे बहुत से हुनर भी तो होते थे।
0: मांगा यानी कार्टून की किताबों या फिल्मों में दिखाई जाने वाली ज्यादातर चीजें तो बाद में बनाई गई कहानियां हैं, लेकिन कुछ खुफिया हुनर उनके पास जरूर मौजूद थे। उनमें से एक धात का बना हुआ सितारा शुरीकेन या निंजा स्टार फेंकना था। वो पांव की चाप पैदा किए बगैर चलने और दुश्मन की नजरों से उजल होने के लिए धुएं के बम इस्तेमाल करने जैसे हुनर भी जानते थे। निंजा अद्वियात और मौसमों के इल्म से भी खासी वाकफियत रखते थे। इसके अलावा वो अपने मिशन की अंजामदही के लिए इंसानी नफ्सियात पर असरअंदाज होने जैसी तकनीक भी इस्तेमाल करते थे। जंगजू सरदार ने जासूसी सरगर्मियों के माहरीन के तौर पर अहमियत देते थे, लेकिन उनके बारे में ज्यादा मालूमात दस्तियाब नहीं है। ये पुरासरियत भी इनकी मकबूलियत की एक वजह है।
1: निंजा जापान की तारीख और सकाफत का एक दिलचस्प मौजू मालूम होता है। मैं इस बारे में मजीद मताला करूंगी। अगले सबक में माइक और काइटो मिए प्रीफेक्चर में वाके निंजा म्यूजियम पहुंचते हैं।